तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथमा केवल 2XXFM 98.3. हामीले भर्खर सुन्यौँ झुमा लिम्बू र सुजन चापागाईको आवाजमा काफले. अब कुरा गरौँ उनको स्वेटर फिल्मको लोकप्रिय गीत यो काफलेको बारेमा. झुमा लिम्बू र सुजन चापागाईको आवाजमा आएको यो गीत प्रेमको हल्का चञ्चल र रमाइलो भाव बोकेको छ. एकदम रमाइलो लाग्छ मलाई यो गीत, होइन? अलिकति एनर्जी पनि छ तर अलिकति यो नेपाली क्लासिकल टोन पनि बोकेको छ, होइन? आर्ट मान्डुको डेब्यू फिल्म उनको स्वेटरमा समावेश यो गीतले ग्रामीण पूर्वी नेपालको कथा, पात्रहरूको न्यानोपन र सरल प्रेमको सौन्दर्यलाई सङ्गीत मार्फत प्रस्तुत गर्दछ. अब यो गीतको चर्चा पछि अब लागौँ वाच अन क्यानबेरा सेगमेन्ट तर्फ. म प्रतिष्ठा आज लिएर आएको छु क्यानबेरामा. 23 देखि 29 जुलाईसम्म तपाईँ र तपाईँको परिवारले सहभागी हुन सक्ने केही रमाइला कार्यक्रमहरूको अपडेट. क्यानबेरामा यो हप्ता निकै रमाइला कार्यक्रमहरू छन्. जुलाई 23 बिहिबार आजको दिन रोयल थिएटर नेसनल कन्भेन्सन सेन्टरमा 6 बजेदेखि चाहिँ एकदमै इन्ट्रेस्टिङ कार्यक्रम थियो. पपकोर भनेर होइन सामुदायिक गायन थियो. अनि त्यसै गरी नो लाइट्स नो लाइक्रा अँध्यारोमा नाच्ने सेसन भनेर वेस्टर्न क्रिक कम्युनिटी सेन्टरमा 7:30 देखि 8:30 उज्यालो बिना स्वतन्त्र रूपमा नाच्ने अनौठो अनुभवको कार्यक्रम रहेको थियो. त्यसै गरी 24 जुलाई भोलिको दिनमा चाहिँ सन अफ अ कार्पेन्टर स्ट्यान्ड अप कमेडी होइन रोयल थिएटरमा चाहिँ 7:00 हुँदैछ. एकदम विश्व प्रसिद्ध कमेडियनको प्रस्तुति हाँसोले भरिएको रात रहनेछ. यदि तपाईँ कमेडी फलो गर्नुहुन्छ म जस्तै भने चाहिँ जानुहोला. त्यसै गरी क्लासिकल गिटार कन्सर्ट स्मिथ्स अल्टरनेटिभ शुक्रबारको दिन नै हुन गइरहेको छ. त्यसै गरी फायर साइड फेस्टिभल सुरु हुँदैछ 24 जुलाईदेखि 9 अगस्तसम्म क्यानबेरा वरिपरिका वाइनरीहरूमा. ट्रफल डिनर बन फायर सो कार्यक्रमहरू चाहिँ विभिन्न खालका कार्यक्रमहरू विन्टर फेस्टिभल्स जस्तो हुन गइरहेको छ. त्यसै गरी 24 जुलाई शनिबारको दिनमा क्यान्डल लाइट कन्सर्ट हुँदैछ नेसनल ग्यालरीमा. स्टुडियो गिब्लीका प्रिय सङ्गीतकारलाई समर्पित उज्यालोमय कन्सर्ट हुँदैछ. त्यसै गरी क्यान्डल लाइट ट्रिब्युट टु फ्लिट वुड म्याक भनेर नेसनल ग्यालरीमै हुँदैछ भने विन्टर बल ग्ल्यामर र विन्टेज सो भनेर कसिनो क्यानबेरामा पनि कार्यक्रम हुँदैछ. साथसाथै रुफटप रुट्स एन्ड रेगे भनेर चाहिँ विन्टर एडिसन ब्ल्याङ्क कल्चरल प्लेटफर्म 4 बजी हुन गइरहेको छ. यो चाहिँ मैले 25 जुलाईको कुरा गर्दैछु. साथसाथै ओल्ड पार्लियामेन्ट हाउस प्यानोनर्मल इन्भेस्टिगेसन ओल्ड पार्लियामेन्ट हाउसमा चाहिँ इतिहास र रहस्य मिसिएको रातको टुर चाहिँ गर्दैछ 8 बजी होइन. अनि साथसाथै विन्टर वार्मर्स मुभी म्याराथन भनेर चाहिँ मेक्कोय सर्किटमा 2 बजे नोलानको उत्कृष्ट फिल्महरूको म्याराथन हुँदैछ. र त्यसै गरी आइतबारको दिन जुलाई 26 चाहिँ लाइभ म्युजिक ग्याङ ग्याङ क्याफेमा हुन गइरहेको छ भने जुमिज प्ले आउटसाइड डेमा हेग पार्कमा चाहिँ हुँदैछ. यो चाहिँ कुकुर प्रेमीहरूको लागि निकै रमाइलो कार्यक्रम छ बिहान 10 बजे. अब त्यसै गरी अरू विभिन्न कार्यक्रमहरू चलिरहेका छन्. वार्म ट्री नेसनल आर्बोरिटियममा 9 अगस्तसम्म चलिरहनेछ भने मेगा फना मेगा हन्ट बोटनिक गार्डनमा चाहिँ विशेष गरी बालबालिका र परिवारको लागि समर्पित कार्यक्रमहरू हुँदैछन् भने स्पाइडर्स अफ प्याराडाइज भनेर क्यानबेरा म्युजियम एन्ड ग्यालरीमा 23 अगस्तसम्म चल्दै गरेको छ. त्यसै गरी 2XXFMको 50 वार्षिकोत्सवको अवसरमा सेप्टेम्बरसम्म सिम्याक कार्यक्रमहरू हुँदैछन्. यी थिए क्यानबेरामा 23 देखि 29 जुलाईसम्मका केही विशेष कार्यक्रम र मैले अझै तपाईँहरूलाई अगस्तसम्मको पनि कति कार्यक्रमहरूको बारे जानकारी दिइसकेँ. तपाईँलाई मनपर्ने कुनै कार्यक्रम छ भने परिवारसहित सहभागी हुन नबिर्सिनुहोला. प्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्. तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, न्यानो बस्नुहोस् र क्यानबेराको चिसो मौसमलाई रमाइलो बनाउनुहोस्. म प्रतिष्ठा तपाईँ सुन्दै हुनुहुन्छ ने प्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 पिपल पावर्ड रेडियो. अबको पालो रहेको छ अर्को गीतको. अबको गीत रहेको छ तृष्णा गुरुङको लैबरी लैबरी.

तपाईँ सुन्दै हुनुहुन्छ WXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले सुन्यौँ तृष्णा गुरुङको लाइब्रेरी लाइब्रेरी. तृष्णा गुरुङ नेपालकी लोकप्रिय गायिका, सङ्गीतकार, गीतकार हुन्. उनी रूपन्देही भैरवामा जन्मिएकी हुन्. उनले भोइस अफ नेपाल सिजन 3 कोचको रूपमा पनि काम गरेकी थिइन्. अब उनका केही चर्चित गीतहरूको कुरा गर्दाखेरि माया पिरती उनको सबैभन्दा एक चर्चित गीत होइन, त्यसपछि गाइने दाजैले अनि जाली रुमाल मै होइन, यो गीत अनि यो लाइब्रेरी लाइब्रेरी पनि एकदमै पपुलर गीत भयो. अब भनौँ न सामाजिक सञ्जालमा पनि एकदम रुचाइएको गीत भयो. अब तृष्णाले आफ्नो सङ्गीत यात्रा चाहिँ 2007 सुरु गरेकी थिइन् भने उनी नेपाली पप र लोक शैलीमा विशेष रूपमा चिनिन्छन् है, र लोक शैलीमा गाउने सिङ्गरको रूपमा चिनिन्छन्. अब उनले विभिन्न गीतहरू मार्फत एकदम चर्चा कमाइन्. हिट्स एफएम र रेडियो कान्तिपुर म्युजिक अवार्डमा पनि उनले विभिन्न श्रेणीमा मनोनयन पाएकी छिन्, जस्तै बेस्ट फिमेल पप भोकल पर्फर्मेन्स 2018 पनि बेस्ट पप सिङ्गर फिमेलमा चाहिँ मनोनयन भएकी थिइन्. कृष्णा गुरुङको केही कुराकानी पछि अब लागौँ कल्चर सेगमेन्टतर्फ. आजको कल्चर सेगमेन्टमा हामी नेपालको राष्ट्रिय प्रतीकहरूको कथा मात्र होइन, हाम्रो भित्री भावना, हाम्रो पहिचान र हाम्रो स्मृतिको यात्रा पनि सुनौँ. राष्ट्रिय प्रतीकको बारेमा केही चर्चा गरौँ है. अब हाम्रो नेपालको अलिकति हामीले हुन्छ नि हामीले झन्डाकै कुरा गर्ने हो भने पनि हामी नेपाल बाहिर बस्दाखेरि पनि अब सबैको झन्डाभन्दा हाम्रो झन्डा एकदम फरक देखिन्छ होइन. नेपालको झन्डा विश्वमै अनौठो छ, ट्रायङ्गुलर आकारमा रातो र निलो, सूर्य र चन्द्र. तर हामी नेपालको लागि यो झन्डा केवल आकृति होइन होइन, यसमा चाहिँ अब हिमालको उचाइ, जसले भन्छ तिमी जहाँ भए पनि उभिन सक्ने शक्ति तिमी भित्र छ, यसमा सूर्य र चन्द्र छन्, जसले भन्छ नेपालको अस्तित्व अनन्त छ र धैर्य अटुट छ. क्यानबेरामा कुनै पनि कार्यक्रममा चाहिँ झन्डा फहरिएको देख्दा एकछिन मेरो मन घर फर्किन्छ कि, तपाईँको पनि त्यस्तै हुन्छ होला होइन. अब त्यसै गरी अर्को चिन्हको कुरा गरौँ. नेपाल भन्ने बित्तिकै अर्को चिन्ह के याद आउँछ भन्नुहोस् त, खुकुरी होइन. अब खुकुरीको चमक भनौँ न, एउटा वीरताको, गोर्खाली वीरताको चाहिँ कथाहरू जहाँ गए पनि झल्किन्छ. अब यसलाई चाहिँ हतियार मात्र भन्दा पनि एउटा अनुशासन, कर्तव्य र देशप्रेमको प्रतीकको रूपमा पनि मानिन्छ.

त्यसै गरी अब लाली गुराँस है अर्को चिन्ह चाहिँ एकदमै राम्रो फुल होइन लाली गुराँस फुलेको जङ्गलमा हिँडेको याद अनि चिसो हावा रातो फुलको चमक र पहाडको शान्ति होइन लाली गुराँस चाहिँ एउटा फुल मात्र होइन यो चाहिँ घरको सुगन्ध हो घरको एउटा सम्झना हो रातो रङले चाहिँ त्यो देखाउँछ जस्तो लाग्छ मलाई अनि विदेशमा बस्दा यसको नाम सुन्दा पनि मन कस्तो न्यानो हुने के अब क्यानबेरामा हुर्किरहेको होइन हाम्रो छोराछोरीले छोराछोरीलाई चाहिँ हामी भन्छौँ नि अब कतिपय बेलामा भनौँ न लाली गुराँस नेपालमा फुल्छ तर यसको हुन्छ नि यो यस्तो हुन्छ भनेर हामी अब कति धेरै भनेर आउँछौँ अनि उनीहरूलाई पनि त्यो फुल देखे देखे पनि कतै न कतै आई थिङ्क दे फिल बिलोङ टु जस्तो फिल लाग्छ क्या मलाई हामीले कथाहरू सेयर गरिराखेर अब त्यस्तै अर्को पहिचानको कुरा गरौँ होइन हाम्रो प्रतीक चाहिँ के हो त अब हाम्रो एउटा सिम्बल भनौँ न नेपालको भन्दाखेरि अर्को चाहिँ डाफे होइन रङ्गी चङ्गी चञ्चल र स्वतन्त्र हामीले धेरैले त डाफे आफै देखेका पनि छैन होला तर हामीले त्यो डाइरेक्ट नदेखे पनि हामीले देखिरहेको जस्तो फिल हुन्छ नि यसको पखेटामा चाहिँ कति धेरै रङ हुन्छ होइन त्यसले हाम्रो विभिन्न भाषा संस्कृति समुदायहरूको विविधता पनि देखिन्छ जस्तो लाग्छ कि मलाई चाहिँ अनि भनौँ न यो कति रङ्गीन छ कति सुन्दर छ होइन अब यी प्रतीकहरूको छोटो कुराकानी पछि हाम्रो अब इतिहास हाम्रो सङ्घर्ष हाम्रो संस्कार हाम्रो पहिचानको पनि जीवित कथा हुन् जस्तो लाग्छ होइन हामीले यो कहिले पनि छोड्नु हुँदैन हामी जहाँ गए पनि जस्तो लाग्छ मलाई चाहिँ अब यति भन्दै फेरि लागौँ अर्को रमाइलो गीततर्फ अबको गीत मैले लिएर आएको छु विपुल छेत्रीको असार तपाईँहरूको अल टाइम फेभरेट

पाई सुंदर हुआ डबल एक्स एफ एम 98.3 को कार्यक्रम प्लीज वॉइस अफ कैनबरा कैनबराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा अब कार्यक्रम अघि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा नेपालमा एक रुपियाँको सिक्काबाट विवादित नक्सा हटाइयो नेपाल सरकारले नयाँ एक रुपियाँको सिक्का जारी गर्ने निर्णय गरेको छ यसमा पहिले राखिएको लिम्पिया धुरा लिपुले काला पानी समेटिएको नक्सा हटाएर अब सिक्कामा मुस्ताङको प्राचीन लो घ्याकर गुम्बाको चित्र राखिनेछ यो कदमलाई कूटनीतिक सन्देशको रूपमा पनि हेरिएको छ त्यसै गरी नेपालमा अहिले के भइरहेको छ भन्दाखेरि गणेश नेपालीको आत्मदाहपछि देशभर विरोध प्रदर्शन भयो होइन एकदम दुःखद घटना भएपछि अब गणेश नेपालीको अन्त्येष्टि पशुपतिनाथमा सम्पन्न भयो यससँगै मजिद अन्सारी लगायत जेएनजी कार्यकर्ताहरूको चाहिँ रिहाइमा माग बढ्दै गएको छ साथै नेपालको नयाँ पासपोर्ट वितरण प्रणाली पनि सुरु भएको छ अब काठमाडौँ उपत्यकामा खानेपानीमा चाहिँ प्रदूषण भेटिएको छ स्वास्थ्य जोखिम बढेको भन्दै विशेषज्ञहरूले सावधानी अपनाउन पनि आग्रह गरेका छन् आशा गरौँ अब सरकारले चाहिँ केही कदमहरू छिट्टै नै चाल्नेछ साथसाथै नेपाल अमेरिका व्यापारिक सहकार्य बढाउन NABIS 2026 घोषणा गरिएको छ होइन ग्रेटर न्युयोर्क नेपाली चेम्बरले चाहिँ NABIS 2026 नामक तीन दिने अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सम्मेलन घोषणा गरेको छ सेप्टेम्बर 25 27 हुने यो सम्मेलनले पर्यटन जलविद्युत कृषि आइटी स्टार्टअप लगायत क्षेत्रमा नेपाल अमेरिका सहकार्य बढाउने लक्ष्य राखेको छ साथसाथै अब विभिन्न प्राकृतिक विपदका घटनाहरू चाहिँ नेपालमा घटेका छन् होइन अब अस्ति भर्खर एउटा सानो भुइँचालो पनि गएको छ देशको पश्चिम भेगमा त्यसै गरी भनौँ न विभिन्न मानिसहरूले चाहिँ ज्यान पनि गुमाएका छन् भन्ने धेरैजना घाइते पनि हुनुभएको छ होइन साथसाथै अब नेपाल टेलिकमले चाहिँ मुगु र बाजुरामा फ्री सेवा विस्तार गर्ने भएको छ नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम क्षेत्रमा चाहिँ 4G सेवा विस्तार गरेर दूरसञ्चार पहुँच नपुगेका क्षेत्रमा सेवा पुग्ने र स्थानीयले राहत महसुस गर्ने चाहिँ उद्देश्य राखेको छ अब यी थिए यस हप्ता नेपालका प्रमुख केही अपडेटहरू थप अपडेटका लागि हामी सँगै रहनुहोस् नेपालीज भोइस अफ क्यानबेरामा 2XXFM 98.3 नेपालीज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस् म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू चर्चा गरी नै रहनेछु र निरन्तर दिइ नै रहनेछु आज नेपालीज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा म प्रतिष्ठालाई कार्यक्रम नेपालीज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद अर्को कार्यक्रममा फेरि भेटौला सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ अर्को हप्ता यही दिन यही समय फेरि भेट्ने नै छौँ 98.3 2XXFM बिहिबार साँझ 8 बजे जाँदा जाँदै बाबु कृष्ण परियारको कश्मीरे पछ्यौरी इन्जोय दिस सङ्ग